0: अच्छा जी, अभी तक लोगों को समझ नहीं आ रही कि भाई इसके अंदर ऐसा क्या है जो सेहत को भी अच्छा बनाएगा और जो आपकी खूबसूरती को भी बढ़ाएगा। तो थोड़ी सी आप लोगों के लिए 10 मिनट की एक डिटेल है जो मैं आपके साथ शेयर करना चाहता हूँ। इसकी जो फैक्ट्स हैं, जो इस प्रोडक्ट के फैक्ट्स हैं, जो हकीकत है इस प्रोडक्ट की और वो किस तरीके से आपको फायदा पहुंचाएगी। जो भी हमारी बहनें, बेसिकली ये प्रोडक्ट आपके वजन को बढ़ाने के लिए है, ठीक है जनाब, दुबले पतले और कमजोर लोगों के लिए है ये, वो लोग इस्तेमाल करेंगे। उन लोगों के लिए इसकी ट्रीटमेंट 3 से 4 माह, तकरीबन 3 माह में आपको वाज़े तौर पर रिजल्ट नजर आएंगे। आपका जिस्म भरना शुरू हो जाता है, कमजोर जिस्म, लागर जिस्म, वो जो है सेहतमंद होने लगता है, गोश्त आपके जिस्म पर चढ़ने लगता है और आप सेहतमंद नजर आते हैं। लेकिन उसके साथ साथ आपको अपनी डाइट का भी थोड़ा बहुत ख्याल करना होता है, ठीक है ना। आप डाइट आपकी वैसे भी, जैसे आप ताकत प्लस खाएंगे तो वो इनहेंस हो जाएगी और आपको भूख ज्यादा लगेगी, भूख बढ़ाने के लिए बेसिकली है। इसके अंदर शामिल क्या है, लोगों का अक्सर सवाल होता है। आजकल बहुत लोग पूछ रहे हैं हमसे, भाई क्या चीजें डाली हैं आपने इसके अंदर। वैसे तो ये कंपनी का फार्मूला होता है, कंपनी शेयर नहीं करती, लेकिन आपकी इन्फॉर्मेशन के लिए आपको पता होना चाहिए कि आप जो प्रोडक्ट इस्तेमाल कर रहे हैं उसके अंदर है क्या जो आपको ताकत देगा। तो पहली बात यह है कि ड्राई फ्रूट्स इसके अंदर है, जितने भी ड्राई फ्रूट्स हैं, जैसे कि इसके अंदर बादाम है, अखरोट है, काजू है, पिस्ता है, ये मेन 4 जो हम जो मेन इम्पॉर्टेंट जो हमारे ड्राई फ्रूट्स हैं जिनको अक्सर ताकत के लिए इस्तेमाल किया जाता है, वो इस प्रोडक्ट का हिस्सा है। कुछ आपको इस्तेमाल करते हुए मुंह के अंदर भी आते हैं, ठीक है जनाब। आप जब इस्तेमाल इसको दूध में डाल के इस्तेमाल करेंगे तो वो पीसेस आपके मुंह में भी आते हैं और कुछ नहीं भी आते, क्योंकि वो सफूफ की सूरत में इस पाउडर के अंदर शामिल होते हैं। तो ये बेसिकली आपका मेंटल लेवल को रिफ्रेश रखने के लिए कि आपने जो खाया है उसके अंदर ड्राई फ्रूट्स भी है, तो कहीं ना कहीं आपके गिलास के अंदर वो एक दो पीस जरूर आ जाता होगा जो आपको याद दिलाता है कि भाई इसके अंदर ड्राई फ्रूट्स शामिल है। अब ड्राई फ्रूट्स तो हैं, लेकिन इसके अलावा जो इसके अंदर जड़ी बूटियां हैं, जैसे कि अश्वगंधा है, शतावरी है या फिर सफेद मूसली है, ड्राई फ्रूट्स के साथ इनका बहुत अच्छा सा कॉम्पोजिशन है और ये आपकी स्किन को, जिल्द को जवान रखने के लिए जबरदस्त है, क्योंकि इनके अंदर अमीनो एसिड और आयरन पाया जाता है, ठीक है जनाब। इसके अलावा जो है ये हार्मोन्स को बैलेंस करती हैं। बहुत सारी खवातीन में बहुत सारे मसाइल होते हैं, पोशीदा अमराज होते हैं खवातीन के, जो हार्मोन इनबैलेंस होने की वजह से जनाब आपको मुख्तलिफ बीमारियों का शिकार करा देते हैं। सो ये प्रोडक्ट आपको इस हवाले से सेहतमंद रखती है। और क्या होगा कि आपके जिस्म के ऊपर दाने या चेहरे के ऊपर दाने निकलने का अमल खत्म हो जाएगा जब आप ताकत प्लस को इस्तेमाल करेंगे। सेहत के हवाले से तो बहुत सारे फायदे हैं कि ताकत देता है, लेकिन स्किन के हवाले से भी ये बहुत अहम है, क्योंकि ये विटामिन का खजाना है। इसके अंदर विटामिन ई, ए, सी पाया जाता है, ठीक है जनाब। इसके अलावा प्रोटीन, कार्बोहाइड्रेट्स, जिंक, कैल्शियम, ठीक है जनाब, ये सारे आपको जो है फायदे इसी प्रोडक्ट के नजर आते हैं, जिसको हम कहते हैं ताकत प्लस, ठीक है जनाब। अच्छा जी, उसके अलावा जो हार्मोन्स को ये बैलेंस करती है स्किन के अंदर, इस प्रोडक्ट को इस्तेमाल करने से चमक भी आएगी, आपकी स्किन दिन ब दिन चमकेगी, दिन ब दिन आपके चेहरे के ऊपर से दाने खत्म होंगे, आपकी स्किन जवान नजर आएगी। ये उन तमाम चीजों का किरदार है जो हमारे ताकत प्लस के अंदर मौजूद है, जो आपको खूबसूरती आपकी बढ़ाएंगे बेसिकली। तो ये ताकत देने के लिए प्रोडक्ट है, आपकी एनर्जी, आपको आपके दुबले पतले जिस्म को मोटा करने के लिए है, सेहतमंद बनाने के लिए है, लेकिन स्किन के फायदे इसके बहुत जबरदस्त हैं, ठीक है जनाब। इसके अलावा ये आपकी स्किन को मॉइस्चराइज भी कहीं ना कहीं रखने का वो भी किरदार अदा करेगी। जिल्द और नाखूनों के लिए, बालों के लिए भी ये बहुत ही जबरदस्त है, इसके बहुत सारे फायदे हैं, क्योंकि इसके अंदर बहुत सारी जड़ी बूटियां और चूंकि ये ड्राई फ्रूट्स हैं तो उनके बहुत ज्यादा अफादियत होती है, जैसे कि बादाम इसके अंदर है, विटामिन ई से भरपूर होता है, ग्लो देने में इसका बड़ा किरदार है, अखरोट है जिसके ओमेगा 3 पाया जाता है जो कि आपकी सूजन वगैरह सोजिश को कम करता है, ठीक है। पिस्ता इसके अंदर मौजूद है, अच्छा जो है वो विटामिन B6 है इसको, जो कि जिल्द को टाइट करने में ये है। तो अगर मुख्तसर मैं आपको बोलूं कि भाई ये तो ताकत की चीज हमने बनाकर आपको दी है, जो आपने हर रोज दूध के अंदर आधे कप, आधा गिलास दूध के अंदर भी 2 चम्मच ले सकते हैं, पूरे गिलास के अंदर भी दो चम्मच आप इसके ले सकते हैं, ठीक है जनाब। अब इनके अंदर, इन सब के अंदर वही चीजें हैं जो हमारी स्किन, बाल और हार्मोन्स को अंदर से ठीक करती हैं, इसलिए ये कुदरती ब्यूटी सप्लीमेंट कहलाते हैं। ये दूसरे लफ्जों में ये एक ब्यूटी सप्लीमेंट भी है, यानी कि आज तक आप लोगों ने फेस वॉश, क्रीमें, सीरम लगाए और उनसे रिजल्ट लिए, लेकिन फर्स्ट टाइम डेरा के लोगों, टांग के लोगों और पहाड़पुर के लोगों, केसन आप लोगों को एक ब्यूटी सप्लीमेंट भी प्रोवाइड कर रही है। ये एक ब्यूटी सप्लीमेंट भी है, ठीक है। लेकिन आप देखिए, कोई भी फीमेल है जब वो इसे इस्तेमाल करेगी अपने जिस्म की ग्रोथ के लिए, जिस्म वजन को बढ़ाने के लिए, तो उसको जो स्किन के फायदे हैं ना, जो आप क्रीमों में ढूंढते हैं, जो आप फेस वॉश, साबुनों में और चीजों में ढूंढते हैं, वो आपको इनडायरेक्टली वो भी साथ में मिल रहे होंगे। तो ये एक किस्म का ब्यूटी सप्लीमेंट है जो कि विटामिन से, आयरन से, इन चीजों से भरपूर है, जो आपकी स्किन को बेहतर करते हैं। स्किन ग्लो पाउडर कह सकते हैं आपको, केसन का सप्लीमेंट जो कि ब्यूटी सप्लीमेंट भी है। हर रोज आपने दूध के अंदर इसको शामिल करके रात के वक्त, सोते वक्त इस्तेमाल करेंगे तो बहुत ही ज्यादा फायदा आपको मिलेगा। और किन लोगों को जो है वो जरूरत होती है क्या कहते हैं जनाब, ऐसी चीजों की, वजन जिनका कमजोर कम हो, और वजन जब कम होता है तो आपको जिस्म के दर्द शुरू हो जाएंगे, आपको थकावट होगी, आपको सुस्ती होगी। जब तक आपका वजन बराबर नहीं होगा ना, आपके मसले हल नहीं होंगे। अब थोड़ा सा कान मेरे तरफ कीजिएगा, ठीक है जनाब, ताकि आप मेरी बातों को अच्छे तरीके से समझ सके, ठीक है ना। मेरे शो जो है वो गपशप कम होती है और आपको पढ़ाना ज्यादा होता है, और मुझे टीचर बनने का बड़ा शौक था, प्रोफेसर बनने का बड़ा शौक था, लेकिन कुदरत ने मुझे केसन कंपनी दे दी तो मैं अपने सारे ख्वाब पूरे कर रहा हूँ आप लोगों को पढ़ा पढ़ा के, ठीक है जी। अच्छा जी, अब कितना वजन और कितनी उम्र के लोगों का कितना वजन होना चाहिए तो वो ठीक होगा, ये आप थोड़ा सा आज अपना वो कर लीजिएगा कि आप सेहतमंद हैं या नहीं है, आपका वजन ठीक है या नहीं है, ठीक है जनाब। अगर आपकी, आपका कद 5 फुट है, अगर आपका कद 5 फुट है, और हमें सुनने वाले अक्सर खवातीन ही होती है रेडियो को सुनने वाली, तो उनका कद मेरे ख्याल में 4.5 के दरमियान ही होता है, या 5.25 तक जाके, इससे ज्यादा तो नहीं जाता, तो आपका वजन भाई 48 किलो में होना चाहिए। अगर आपका वजन 47-48 किलो है, इट्स ओके, आपके साथ प्रॉब्लम नहीं है वजन का, आप ठीक हो। आपका कद अगर 5 फुट और 2 इंच है, 5 फुट और 2 इंच अगर आपका वजन है, तो आप सॉरी कद है आपका 5 फुट 2 इंच अगर आपकी कद है, तो आपका वजन क्या होना चाहिए, 55 से 58 किलो के दरमियान होना चाहिए। 55 से 58 किलो के दरमियान अगर वजन है तो आप सेहतमंद है। 5 फुट कद है तो कितना वजन होना चाहिए, 47-48 किलो वजन आपका होना चाहिए। अगर आपका कद 5 फुट 4 इंच है तो आपका वजन 60 के करीब, ये 60 होना चाहिए। 5 फुट 6 इंच अगर आपका कद है तो आपका वजन जो है वो 65 किलो के अंदर अंदर होना चाहिए। 5 फुट 8 फुट अगर आपका कद है तो आपका वजन जो है वो 70 तक होना चाहिए। और अगर 5 फुट 10 इंच है या 5 फुट 6 इंच है तो आपका वजन 80 के करीब होना चाहिए। तो मोस्टली जो बातें हैं, ठीक है, ये जो मैं आपको बता रहा हूं कि 47 किलो, और अगर आपका वजन 45 या 47 किलो से कम है तो आपको अशद जरूरत है ताकत प्लस की। अगर आप अपना वजन, ठीक है जी, अगर आपका वजन आपका 47 या 45 किलो से कम है तो आपके जिस्म में हर वक्त दर्द होंगे, आपको काम करने को दिल नहीं करेगा, आपको थकावट हर वक्त महसूस होगी, आपको सुस्ती हर वक्त महसूस होगी। तो करना क्या है आपने, सबसे पहले तो काम करना है इसी चीज के ऊपर कि आपने जनाब, आपका वजन नहीं बढ़ रहा तो इसका मतलब क्या है, ठीक है जनाब, आपका वजन नहीं बढ़ रहा तो इसका वजह क्या है, इसकी वजह क्या हो सकती है। वजह ये होती है, जिनका वजन कम होता है तो दो वजहात हैं, भूख कम लग रही है, भूख उनको कम लगती है, खुराक वो कम ले रहे हैं। जो आम खाने से अपनी जिस्मानी उनकी जरूरियात जो है पूरी नहीं हो पाती, कैलोरीज पूरी हासिल नहीं कर पाते और वो एक गैप उनकी जिस्म के अंदर रह जाता है। इसके अलावा वो लोग जनाब जिनकी नींद पूरी नहीं होती वो भी कमजोर रह जाते हैं। सबसे पहली बात भूख की है। तो केसन का ये जो ताकत प्लस है, इसका पहला फायदा ही यही है कि ये अंदर जाके आपके मेटाबॉलिज्म को तेज करके आपकी भूख को बढ़ाएगा। ठीक है जनाब, एक मेटाबॉलिज्म दूसरे तरीके से होता है, खुराक को इस्तेमाल करना एटीपी की सूरत में, दूसरा होता है आपकी भूख को बढ़ाना, और आपकी भूख बढ़ेगी और आपकी खुराक ज्यादा होगी तो खुद ब खुद आपका जिस्म बढ़ना शुरू हो जाएगा। तो वो लोग इसे इस्तेमाल करेंगे जिनको भूख कम लग रही है, जिनका वजन 45 किलो से कम है, कमजोर दुबले पतले अफराद, वो लोग जिनको कम भूख लगती है, खुराक कम खाते हैं। इसके अलावा वो लोग जो जिम जाते हैं, सख्त जिस्मानी मेहनत करते हैं, वो इस्तेमाल करेंगे। बड़ी उम्र के अफराद जो 50+ है जनाब, वो भी इस्तेमाल कर पाएंगे। आप लोग हमें ज्वाइन कर रहे हैं जनाब, हमारा नंबर आप लोगों के पास मौजूद है 03444-9366-66 के ऊपर हमारे साथ एक कॉलर मौजूद है और देखते हैं कौन है हमारे साथ। जी अस्सलाम वालेकुम।
1: वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहु।
0: जनाब आली कारी जवेद साहब सनर मौजूद इन पहाड़पुर को 97.4। शुक्र अल्लाह तुसा सुने सो ठीक ठाक ही वे ताकत
1: अल्हम्दुलिल्लाह बिल्कुल
0: ताकत प्लस तुम्हारी जिंदगी का हिस्सा आजकल बड़ा वध है कि ना
1: बहुत सवाद है यार। बस अल्लाह पाक को कामयाब से कामरान करे बस।
0: आमीन आमीन सुमा आमीन। वाकई ताकत प्लस तुम्हारी जरूरत है, तुम्हारी जरूरत को पूरा कीते है ताकत प्लस कारी साहब।
1: बिल्कुल मुकम्मल तौर से पूरा कीता,
0: मुकम्मल तौर से पूरा कीता। इसका एक बहुत सारे शिया आज तो कुछ इनाल भी दस दीते है कि एक तुसा खासो था अपने जिस्म में ताकत हासिल करने वास्ते, लेकिन उनके रिजल्ट दे उनके फायदे तुम्हारी स्किन ते भी तुम्हारे चेहरे ते भी नजर आसन इंशाल्लाह।
1: जी जी बिल्कुल आने पे नजर अल्हम्दुलिल्लाह।
0: हाँ इंशाल्लाह जरूर नाल तो करीम श्रीमंत जरूरत घट थी जिक्र लोग अंदरूनी तौर पे खूबसूरती जो तेरे चेहरे ते है 80% जो है अंदरूनी तौर पे तेरे स्किन ते वापस आंदी है जेले अंदरूनी तौर पे तो कुछ
1: अल्हम्दुलिल्लाह अंदरूनी तौर पे बड़ा सुकून आ गए, जेरी थकावट है वो बिल्कुल खत्म थी गई है,
0: खत्म थी गई है, तुम्हारी एनर्जी आ गई है जिसमे माशाल्लाह।
1: जी चुस्ती आ गई है जिसम ने कहना बड़ा फर्क पै गया अल्हम्दुलिल्लाह,
0: फर्क पै गया। टांक को क्या आखो टांक दे कान च कोई गाल करो आज उन्होंने कुछ असर थी गया।
1: टांक एक सारे दोस्त ही बनाए हाजी सनाउल्ला।
0: अच्छा जी ठीक है,
1: उन्हें को मैं यो मशवरा दिता मैं ये सैया बना के खाओ या ताकत प्लस सलाई घिनो फार्मूला दे खाओ।
0: हाँ लेकिन आप बनावाने इन्हों तो को ना उनके ग्राम क्योंकि यह तो एक प्रोफेशनल तरीके से बड़ा हुआ है ना सारिया को खास पता नहीं होता इन शेयर का। ठीक है जनाब, अगर कुछ शह भी उत्ते तले थी वजे तो ओ फायदे के बजाय उल्टा नुकसान थी से तो सर केसन अपनी जिम्मेदारी तो कोई शह देनी पे ना। देखो अज भी दीवार थी गया पंजी दीवार थी गया तो एक एक बंदा ने असो पीते है तो सबको उल्टी आ गई या असि को पीते है सारा पेट खराब थी गया या कोई भी किस्म का कोई भी मसला सब सुनने को नहीं मिला ना सबको प्राइवेट कॉल से कह दस है ना शो दी कह दस इन्हें मतलब है कि बहुत ही बैलेंस मुलासा बढ़ा के तो कुछ
1: साइड इफेक्ट को पाके ना
0: साइड इफेक्ट को पाके बिल्कुल जी साइड इफेक्ट को पाके
1: माशाल्लाह
0: तो फायदा ही रहना पियो सी बहुत मेहरबानी सी सर प्रोग्राम का हिस्सा वैसे ही
1: सलाम
0: सवारू साहब को सलाम ठीक है सही ठीक है जी ओके जी बहुत शुक्रिया जनाब कारी जवीद साहब और हमारे साथ। अच्छा मैं आपको मजे की बात बताऊं, अल्लाह को जान देनी है अल्लाह देख रहे हैं अल्लाह क्या के देख रही है, ये दो जो प्रोडक्ट है ना हमारे ये हमने पूरी तसल्ली के बाद लॉन्च किए हैं। वेट कम पेट कम को हमने 2 माह के लिए 10 लोगों को ट्राई करवाया था, जब उसमें से 6 से 7 लोगों ने हमें कंफर्म कर दिया कि हमारा वेट कम हो गया है तो हमने लॉन्च की वेट कम पेट कम। ऐसे हमने लॉन्च नहीं की, हमने अपने मुकम्मल तौर पर आजमाइश की टेस्ट किया और जब हम मुतमईन हो गए तो हमने वेट कम पेट कम को, क्योंकि ये वो चीजें हैं जिसके ऊपर लोग पैसे लगाएंगे और हम ये नहीं चाह रहे थे कि लोगों के पैसे आजमाइश में हो, तो हमने अपनी तरफ से पूरी तसल्ली करके आप लोगों तक यकीन कीजिए अल्लाह ताला की जात देखने वाली है कि हमने ट्रायल किए और जब उन्होंने हमें पॉजिटिव यहां तक कि एक बंदे ने हमें कहा कि दो माह के अंदर मेरा 21 किलो वजन कम हुआ है, अल्लाह को जान देनी है। ये उस बंदे की वर्डिंग थी, लेकिन उसके साथ ये भी कहा था कि मैंने जब वेट कम पेट कम को यूज किया तो मैंने इसके साथ सूरह कुरैश की, मुझे किसी ने कहा था कि इसकी भी तिलावत करते रहा करो जब भी मौका मिले, इससे वजन कम होता है। और दूसरा उसने कहा था कि मैं सुबह जो है आधा घंटा वॉक भी करता था और मैंने वेट कम पेट कम भी इस्तेमाल किया। उसने कहा था मैंने दो माह के अंदर 21 किलो वजन कम किया है, 21 किलो कम, और लकी सीमेंट में वो बंदा काम करता है। इसी तरीके से और भी बहुत सारे लोगों ने हमें बताया कि भाई हमारा वजन कम हुआ। उसके बाद हमने ये वेट गेन फार्मूला जब आप लोगों के लिए लॉन्च किया तो अगेन हमने 10-12 लोगों को इसके ट्रायल दिए, सैंपल दिए, और जब हम सैंपल्स में मुकम्मल तौर पर ये कि हमने अभी सैंपल लोगों को दिए हुए थे, अभी हमने सैंपल दिए हुए थे जनाब, कि हमें उन्हीं लोगों ने कहा कुछ ही दिन इस्तेमाल करने के बाद, यानी कि उन लोगों ने कोई 5-6 दिन इस्तेमाल किया ताकत प्लस को, तो उन्होंने कहा कि हमें इसके कमर्शियल दिन, जैसे ये मंदरा में सुन रही होंगी सारा बहन, इन्होंने 5-6 दिन इस्तेमाल किया ताकत प्लस को, कहा मुझे 4 और चाहिए। ये तो 5 दिन में हमारे इतने बड़े मसले हल हो गए जितने अरसे से नहीं हो रहे थे। तो जिन जिन भी लोगों ने लिया, जैसे दानिया इस वक्त डेरस मुल्खान में सुन रही होंगी, तो वो भी उन्होंने भी फौरन हमसे 1 महीने के बाद के 20 दिन के बाद कि हमें वो चाहिए भाई, उसका तो एक ही जार कर मेरे ऊपर इतना रिजल्ट आ गया। तो जब ये सारे रिजल्ट हमारे पास आ गए तो उसके बाद हमने ताकत प्लस को लॉन्च किया, यानी कि मुकम्मल तौर पर जब हमारी तसल्ली हो गई तब जाके हमने लॉन्च किया। एक कॉलर हमारे साथ है, उन्हें मौका दे रहे हैं, अस्सलाम वालेकुम, और उनकी कॉल कर चुकी है। तो भाई ये जो दो प्रोडक्ट है हमारी 100% ये बिल्कुल आप लोगों को सैंपल्स देकर और आप लोगों का फीडबैक लेकर आप लोगों के रिजल्ट के बाद हमने ये लॉन्च किया जी। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम खलील भाई, हाल हो
0: जनाब? क्या हाल है जी, ठीक ठाक?
1: खैर शुक्र है, तू सुना रही
0: नांद से सुहे तो कोई मेरा बिरा टांकुल
1: जी अभी लटान घरा शादा को गाल करना पिया
0: ना तो सुना दसो अपना
1: ना फरमान
0: फरमान फरमान भाई किवें हाल है? चंगे वदे वे ठीक ठाक?
1: खैर शुक्र तू तो सुना तो चंगे वे
0: प्रोग्राम लगा पिया तेरे चैनल ते रेड होते
1: जी हां सो इया ना सुन रे पार पूर रख बेटा टैक में बैर काम करे ना ते इया ना टाक कर बहुत ज्यादा करे ना।
0: अच्छा टांग तो हूं तो अपने इलाके से ना से तो बहुत ज्यादा काम करे सी है जी
1: जी।
0: सुनो प्रोग्राम सुन रहे पे दूसरा कोई गालियां समझ आंदे पेन के ना
1: जी हां समझ आंदे पेन ते तोरे फार्मूले ते इस्तेमाल करे सो सारा
0: जल्दी जल्दी चक्कर लगे टांग दा ताकि किस्म दे प्रोडक्ट इनके इस्तेमाल करें। चलो जी ठीक है, बस तुसा कोशिश ना करे सो तो बहुत मुश्किल थी वेंदा ठीक है सही देखो पूरा अगला घंटा आधा घंटा में सराय किया लेसा ठीक है चलो ठीक। अच्छा जी मैंने तो अभी तक नंबर भी नहीं बताया, अभी तक मैंने नंबर भी नहीं बताया आपको, और नंबर क्या है जी? सारा नंबर है 0344-936-3366। टांका लो है जी सराकी वाल कितना पेन टांका ले सुने दे पेन दे जनाब कॉल करे सन। सारा नंबर है 0344-936-3368। समझ आई? अगर नहीं आई तो 0344-936-3366 ठीक है जनाब। ई नंबर ते कॉल करे सो इसी नंबर ते कॉल करे नो भी मजबूर न कर मैं को मेरे नंबर ते कॉल करके बल्कि एक केसन कंपनी वाले नंबर ते कॉल करे सर। राजा गफूर सर नाल आ चुके सही उन्होंने को मौका देने। अस्सलाम वालेकुम।
1: अस्सलाम वालेकुम
0: जी। वालेकुम सलाम राजा साहब, किवे हाल है? चंगे वदे वे तुसा?
1: अल्लाह दा शुक्र है सर जी, ठीक ठाक। तुसा दे हाल है?
0: अल्लाह दा शुक्र है, वदे वे दुकान दे कामकार को लगे पए वे, जुमा मनाई पए वे सही।
1: माशाल्लाह
0: तो जुमा तो तोड़ा होंदा है ना सही, इवे है के नहीं?
1: कोई गल नहीं सर, बिल्कुल बिल्कुल
0: मैं इंतजार होंदा है तोकू।
1: जी खैरियत
0: है? मैं के जुमे दा इंतजार होंदा है तोकू। जुमे का इंतजार होंदा है तो अगू? وزن
2: کم کرنا ہو یا وزن بڑھانا تشریف لائیں بھٹی شاپنگ سینٹر چھوٹا بازار کیونکہ بھٹی شاپنگ سینٹر پر کیسن کے نیچرل پروڈکٹس میں آپ کے مسائل کا حل ہے جو یہاں دستیاب ہیں
0: جناب بھٹی شاپنگ سینٹر چھوٹا بازار
2: السلام علیکم کسٹمرز میں قاری تحسین ترابی اب کمزوری کو کہیں الوداع کیسن طاقت پلس کے ساتھ کیسن طاقت پلس سمیت کیسن کے تمام پروڈکٹس
0: جی جناب کالر ہمارے ساتھ موجود ہیں اور دیکھتے ہیں کون ہے ڈیرا سے ٹانگ سے یا پھر پہاڑ پور سے السلام علیکم
3: وعلیکم السلام ورحمۃ اللہ کیا حال ہے سر خیریت ہے
0: جی الحمدللہ جی ٹھیک ٹھاک کون ہے ہمارے ساتھ نام بتائیں گے علاقہ بتائیں گے
3: قاری محمد جمیل خان کلور کوٹ سے
0: اچھا جی کلور کوٹ پنجاب سائڈ سے قاری صاحب کیا حال ہے ویلکم کہیں گے آپ کو پروگرام میں جناب
3: الحمدللہ سر خیریت ہے آپ ٹھیک ہو
0: الحمدللہ جی کرم ہے آپ پہلی دفعہ آئے ہیں ہمارے پروگرام میں قاری صاحب
3: میں نے تو پہلی دفعہ یہ سنا ہے اور مجھے نا مطلب میں نے
0: اچھا جی پروگرام پہلی دفعہ آپ نے سنا ہے
3: جی پروگرام پہلی دفعہ سنا
0: اچھا جی ہمارا تو پچھلے تین چار سال سے پروگرام چل رہا ہے آپ تو پہاڑ پور ایف ایم کو سن رہے ہوں گے نا
3: جی جی جی
0: پہاڑ پور ایف ایم کو تو آج آپ کو میرے بھائی کو قاری صاحب کو کس چیز نے مجبور کیا ہمیں کال کرنے کے لیے
3: سر یہ جو طاقت کے حوالے سے آپ بتا رہے ہو نا تو میرے نا گلے میں تھوڑا تھکاوٹ ہو جاتی ہے جب میں تلاوت کرتا ہوں
0: ٹھیک ہے
3: تھوڑی کمزوری سی ہو جاتی ہے نا تو اس لیے آپ مجھے نا کوئی تجویز
0: یہ سر آپ کے لیے جو آپ کے طالب علم ہیں جو طلباء ہیں جو کمزور ہیں پڑھائی میں ٹھیک ہے جناب یہ طالبوں کے لیے اسٹوڈینٹس کے لیے بزرگوں کے لیے بڑوں کے لیے اتنا کرامد ہمارا نسخہ ہے نیوٹری سپلیمنٹ ہے بیسی کے لیے دو چمچ آپ نے روزانہ اس کو دودھ میں شامل کر کے پینے ہیں آپ کی تھکاوٹ آپ کی کمزوری ایک جار کے اندر تین دن استعمال کریں گے تو انشاءاللہ آپ بہت انرجیٹک خود کو محسوس کریں گے تھکاوٹ کمزوری ہر چیز انشاءاللہ جاتی ہوئی آپ کو نظر آئے گی
3: کہاں پہ ملے گا سر
0: یہ آپ کو ابھی آپ کے کلور کوٹ سائڈ کے اوپر اب آپ پنج گرائیں دور ہے آپ سے
3: تھوڑی سی دور ہے
0: میں ہر جگہ ہے گلشن کیش اینڈ کیری پورے ڈیرے میں پڑی ہوگی آپ کہیں پر بھی آئیں گے گلشن کیش اینڈ کیری اسٹیٹ لائٹ بلڈنگ کے بالکل سامنے ٹھیک ہے وہاں پر مل جائے گا آپ کو بازاروں کے اندر بھی ہر جگہ آپ کو مل جائے گا انشاءاللہ آپ بس پتا کریں کیسن طاقت پلس
3: اچھا کیسن طاقت پلس
0: یہ نیوٹری سپلیمنٹ ہے پاؤڈر کی طرح ہوگا ایک جار کے اندر ہوتا ہے ٹھیک ہے سو گرام کا جار ہے اس کا ٹھیک ہے جی
3: یہ
0: روزانہ دو چمچ آپ نے لینے چاہے ایک ایک چمچ کر کے دو ٹائم لے یا دونوں چمچ ایک ہی دفعہ ایک ہی گلاس میں زیادہ پسند نہیں کرتے تو آدھے گلاس کے اندر بھی دو چمچ مکس کرتے ہیں کر سکتے ہیں دودھ پسند ہے تو ایک گلاس دودھ کے اندر بھی دو چمچ مکس کر سکتے ہیں ٹھیک ہے جی پانی کے اندر نہیں لینا آپ نے اس کو لینا اپنے دودھ کے ساتھ ہے کیونکہ اس کے اندر جو اجزاء موجود ہیں نا وہ جب دودھ کے ساتھ انٹریکٹ کرتے ہیں تو تین گنا زیادہ آپ کو ریزلٹ ملتا ہے ایسے اگر آپ لینا چاہیں تو منہ کے اندر ایک چمچ ڈال کر اوپر سے پانی ڈال سکتے ہیں لے سکتے ہیں لیکن وہ زیادہ آپ کے لیے صحت مند نہیں رہے گا جیسا کہ دودھ میں مکس کرنا زیادہ فائدہ مند ہے آپ کی
3: ٹھیک ہے سر میں منگواتا ہوں یعنی کتنے قیمت کا
0: پانچ سو روپے اس کی قیمت ہے ٹھیک ہے جی
3: پانچ سو روپے
0: کا جی ٹھیک ہے جی
3: نہیں
0: یہ آپ کھائیں گے تو آپ کو سمجھ آ جائے گی کہ یار اتنی طاقت کی چیز اور اتنے کم پیسوں میں مل گئی ہے اور سارے نیچرل ہیں 1% بھی کوئی کیمیکل کوئی اسٹیرائڈ اس کے اندر نہیں ہے ٹھیک ہے جناب
3: ٹھیک
0: ہے ویلکم جی قاری صاحب ہمارے ساتھ ہے اور پڑھائی کی
2: مظفرآباد
0: میں جتنے لوگ بھائی یہ اسٹوڈینٹ ہیں طالب ہیں مدارس کے لوگ ہیں جو پڑھائی میں کمزور ہیں
2: خزانہ
0: جن کے بچے پڑھائی میں کمزور ہیں ٹھیک ہے جناب میں اکثر آپ کو بتاتا رہتا ہوں ایک بات جب میں میٹرک میں پڑھ رہا تھا تو میرے والد صاحب میری بڑی کیئر کرتے لوگوں کی مائیں کیئر کرتے ہیں میرے بابا میری کیئر کرتے تھے بہت زیادہ ٹھیک ہے تو وہ بادام لے کے آتے تھے اور روزانہ 6 بادام جو ہے وہ بھگو کر رکھتے تھے اور صبح جو ٹائم ہوتا تھا اٹھنے کا پڑھائی کرنے کا میرا تقریباً تہجد کے ٹائم سے بعد سے، تو پھر وہ خود مجھے آگے دیتے تھے، بیٹا یہ پی لو. تو یعنی کتنا فائدہ مند ہے دودھ اور بادام. لیکن یہاں پر تو 13 چیزیں آپ کو ہیں. اس وقت بھائی کوئی اتنا عقل مند نہیں تھا جو اتنی قیمتی چیز بناتا اور ہم بھی پی لیتے. لیکن آپ خوش قسمت ہیں کہ آپ لوگوں کو ایک اتنا زبردست قسم کا فارمولا ہم نے بنا کر دیا ہے طاقت پلس کے نام سے.
2: کیسن طاقت پلس واقعی طاقت سے بھرپور فارمولا ہے جو جسم کمزوری اور سستی کو ختم کرتا ہے. کیسن طاقت پلس حسیب جنرل سٹور رنگ پور اڈا پر رعایتی ریٹ پر دستیاب ہے. آج ہی تشریف لائیں. السلام علیکم کسٹمرز.
0: جی جناب، یہ دکانداروں کے تاثرات ہیں کہاں کہاں ہماری پروڈکٹ موجود ہوتی ہے. شبیر استاد آ چکے ہیں ہمارے ساتھ. السلام علیکم.
4: وعلیکم السلام خلیل بھائی، جمعہ مبارک.
0: آپ کو بھی بہت بہت جمعہ مبارک جناب. کیسے ہیں؟ خیریت سے ہیں؟ ٹھیک ٹھاک ہیں؟
4: جی اللہ کی مہربانی، شکر. پروگرام
0: پہلے چائے پیندے بیٹھے ہوئے نال.
4: جی جی جی، چائے پیندے بیٹھے پہلے کھول جو رہے نا تھی چائے دے پروگرام بھی تو ایسا ایک پیالہ جینے کا کھڈا ہی تھی ہوئی تھا. لیکن آخری بس مکمل ہو گیا تو پھر پروگرام ویسے تک پہنچ چکا ہوں. لیکن پیالہ
0: پیا رہا، یعنی کہ ایک پیالے کو تو سب پورا گھنٹہ گن وے ہیں. صحیح،
4: بالکل گن وے، کیونکہ ان چاہ تھا چس کی کہنے بیٹھے ہونے. لیکن جو ہے نا چاہ کہیں گے انہیں رہ گئے سبھی چیزیں جو کوئی دال بہترین پی گئی ہوں گی سر، یا لٹر کول یا تھوڑی محبت ہوں گی. جی آج پوچھا فارمولا تقریباً وزن والا رکھ لینا تو یہ ساری لالچ جی کی اضافہ تھی گی سر.
0: ہاں بس ان مطابق ہر کے اپنا اندازہ لا چھوڑا سی نا کہ بھائی میں کیا.
4: جی جی، ایسا کوئی ڈاکٹر کو ونو آنا تھا کافی فیس مار کے تو ساکو دس ہے. لیکن اتنی تعداد نہ دسیا جو 60 وزن یا 45 یا جتنا کچھ وزن تھا کوئی دس ہے تو یہ تو پوری.
0: اکثر ونو نا ڈاکٹر ہوں تو انہوں نے دیوار دے نال نا چارٹ لگا کھڑتا ہوں جاگے تس اکثر لٹا ہو سی جیرے بال رہنے نا اگر انہوں کو وزن ہے مشین نہ پہی ہوئے نا مطابق سیر کو ملے جتھا سیر وہدا پی اندازہ ڈاکٹر کو لگ وی کہ بھائی ان اتنے فٹ قد ہے تو ان اتنا وزن ہو سی سمجھ آ گئی. تو قد کو پتا لگ وی کہ اگلے بندے کا وزن کتنا ہے جسم کا. وہ سر لوگ سوچنے پہ ہوتے ہیں، بعض لوگ موٹے بھی ہوتے ہیں، لیکن وہ ایک پیمائش ہے، ان کے مطابق وہ بالکل ایکوریٹ تھی نا، ان کوئی فرق نہیں آنا ہوتا. چلو جی، یہ تو آپ کو فائدہ تھی گیا، آج تو پتا لگ گیا اسی جو کتنا 47 کو تلے وزن کہنا نہ ہو. ویسے اگر 47 کلو کو وزن گھٹ ہے تو وات ان واسطے مسئلہ ہے، وات طاقت پلس ان واسطے تو اشد ضرورت ہے.
4: بالکل، تاکہ ویٹ جو رہنا وہ تو کوئی یار جو رہنا یار کھانے پوچھیں تاکہ
0: ہاں بالکل 50 کو ٹپاونا بہت بہت ضروری ہے تاکہ تم صحت مند رہو.
4: کیونکہ تقریباً جو رہنا
0: اتنا خوش ذائقہ ہے یقین کرو، تو سب سے آئس کریم کھانے بیٹھے ہیں
4: جی. جی بڑا مزہ آ گیا کیونکہ میں ون کے جدا تھا میرا بندہ تو اٹھا نہیں آ سکا تو میں کہ اتنا آ گئی قسمت نہ تک دن کے ویسے ہی تھا میں کہ کیونکہ سارے وزن جو ہے نا پہلے لا تھا سارا وزن جو ہے نا 48-47 جو ہے میں والی بال کے دم تھا 55 کلو. لیکن صاحب وزن کی چھا کو کوچ جو رہے نا اپنا سارا کوچنگ جو رہا استاد ہے نا حاجی عبدالروزی سٹن پارکور سارا سنگا بیٹا ہے اسی اللہ کو سیعت رہے ہیں جو بند آئے کچھ بڑی ساتھ تیار کی تھی تو جیلے صاحب ہے تو ہفتہ میل سارا نہ ہوئے تو گھر آن دوں تو غلا سارا جیلے سارا میں پنجاب در جائیں تھے میں تو کیس کل ہونیا پوند آئے تو او سارا پہلے پیٹ پہ کھین رہا ہے پہ میچ کریں گا جو آیا وہ نو میل تر میل تو اس میں کوئی ڈراپ کی تھی جتنے زلن جا سالن کھاد یا لولا کھاد کیونکہ میں اپنی کھلاڑی کو فیصل چاکری کو پاکستان کلب بیرت کھیلا پی برابر تو اس کو میں ایک آخری تک میں طاقت پلس جو رہے نا یہ طریقے میں نہ اسی جو ہے کچھ آپ دم جو ہے نہ تک بول جائے یا پارا وزن جا کے بھائی یا کمپیوٹر کی چونکہ میچ ٹف ہوں گے گھنٹے چاہتے گھنٹے میچ لگا رہا تھا تو میں اس کو آپ طاقت پلس ضرور دوں یہ بارہ لے کے اصلی وہ گھوم دیتے ہیں غریب لوگوں میں
0: ٹھیک ہے جی بہت مہربانی جناب شکریہ بہت ڈیٹیل کے ساتھ بات کرتے ہیں
4: نظر حسن کی تو نیم شیر کی تو صابر درزی سنگا کے پنجاب دو اگر کوئی نہیں سنگا پی ہوتا ہوں کی تو حاجی سیر کی تو جیتے ہیں میرے کیا کال ہوئی حاجی ماسٹر فتیح اللہ کو السلام علیکم
0: بہت شکریہ جناب تھینک یو سو ویری مچ جی ماسٹر فتیح اللہ صاحب کو بھی سلام کہہ رہے تھے ٹانگ سے اچھا جی جم کرنے والے جو لوگ ہیں جو باڈی بلڈنگ کرتے ہیں ان کے لیے یہ بہت زبردست چیز ہے کس طریقے سے کیونکہ وہ ڈولے جھولے بنا رہے ہوتے ہیں جناب اپنے اور اس وقت کیونکہ اس پروڈکٹ کا کام ہے آپ کے جسم کے اوپر نیا گوشت بنانا مسل ماس جو ہے وہ بنانا ہے سو یہ آپ لوگوں کو بہت سارا فائدہ پہنچائے گی نیا گوشت بنتا ہے تو وہ اپوزیشن میں آ سکتا ہے جی السلام علیکم
5: وعلیکم السلام خلیل برحال
0: کیوں حال ہے صحیح ٹھیک ٹھاک ہے تو سر خیریت نال الحمد
5: للہ
0: ٹانگ شہر چلنے پہ ٹانگ شہر لوگ ایف ایم زیادہ سننے یا گرد و نواح دے علاقے زیادہ سننے صحیح سے
5: ٹانگ تو خود ڈٹھا ہے آیا ہے
0: کہ اللہ دے نام مرو ایدا اساں پوری ادھی جوانی تھی دتی ویسے ٹانگ دے وچ
5: چلو جی میں تا جو ٹانگ شہر سارا سرکیاں دے تے آس پاس دیہات تے تقریبا جے رہنا یار سارے کرے والی کرے کو پشتو نہیں آدھی نا وہ اپنا سودا ویچن واسطے پشتو سیکھ دینا
0: کسٹمر واسطے گاہک واسطے سیکھ دینا جی
5: اچھا میں آخ
0: جی جی حکم
5: تو ول ول ایک گال کی میں یعنی پانچ فٹ قد ہو وزن سنتالی ہو پانچ فٹ قد ہو 105 کلو وزن ہو انہیں کیا کرے سے
0: ویٹ کم پیٹ کم پکی ہے نا سی وزن کم کرن چربی کو پگلاون والی ساری پروگرام ہے نا سی ٹھیک ہے ایک پروڈکٹ ساری ہے وزن وداون واسطے طاقت پلس بھائی ہے تمہارے وزن کو کم کرن واسطے چربی کو پگلاون واسطے او ویٹ کم پیٹ کم ہے او تسا استعمال کرو دو چمچ اوندے استعمال کرنے ڈیلی تے اینے بھی دو چمچ ڈیلی استعمال کرنے اپنے مسئلے دے مطابق پروڈکٹ دا انتخاب کرو تے انشاءاللہ رزلٹ گنو سارے کو
5: میں ادم جو ہر گھر دی وچ جڑا ہے نا پانچ فٹ تے 47 کلو وزن والا کوئی ایک ہو سی
0: روزانہ سنسو نا بہت سارے گالیاں دا پتہ لگ سی او کمپنی ہے او کمپنی ہے جڑا صحیح جی روزانہ چار کو پانچ روزانہ سنسو
5: اچھا
0: چلو جی بہت مہربانی مشتاق بھائی سارے موجود ہیں تو آدن بھائی سرائکی الوائی کرو ہین جی سرائکی الاؤ تے وقت مزے چاہو ہین جی اسا دے بیٹھے ہیں کہ ٹان کی بہت زیادہ پشتون ہیں تا صحیح وجہ کو تارے واسطے پشتولا عرضے گولا اسے تے تو کو اسا پشتولا عرضے دیتا ہے اے تے گالیاں سارے کو الٹ تھیون لگ گیا نتھا وات ایسے ہی تا میں کو آدن خلیل دا بھائی شوان بھائی وقت سارا پروگرام صرف ٹان گل نہیں سن دے پے بلکہ ڈیر اسماعیل خان دے وچ گلوبل ایف ایم 91 تے بھی پروگرام لائیو ہے تے ریڈیو پیغام 97.4 پہاڑ پور تے بھی سارا پروگرام لائیو ہے سارے پروگرام دا نام ہے کیس این ٹی ٹائم تے میں کو آدن خلیل تابے جوان ساری کمپنی تو کو سونا بڑھندی ہے پیارا بڑھندی ہے کیونکہ ساری کمپنی دا نعرہ ایو ہے کہ پیارا لگنا تو سب کا حق ہے یعنی کہ سونا لگنا ہر کہندا حق ہے تا ہر او بندہ یعنی وچ کوئی عیب ہو سی کوئی ایسا عیب جڑا کہ خوبصورتی دے حوالے نال ہے او عیب داغ دھبن دی صورت تھی سکدا ہے او کالی رنگت دی صورت تھی سکدا ہے او پمپلز یعنی داڑاں دی صورت تھی سکدا ہے ٹھیک ہے جناب کو ختم کر کے تو کو سونا بنے سی کیسے نیچرل پاکستان ਉਹ ਤੁਹਾਡੇ ਜਿਸਮ ਵਿੱਚ ਐਬ ਮੋਟਾਪੇ ਦੀ ਸੂਰਤ ਵਿੱਚ ਉਹਦੀ ਬਦਸੂਰਤੀ ਦੇ ਸਕਦੀ ਹੈ, ਜਾਂ ਵੱਧ ਬਹੁਤ ਜ਼ਿਆਦਾ ਦੁਬਲਾ ਪਤਲਾ ਦੁਬਲਾਪਨ ਵੀ ਕੋਈ ਖੂਬਸੂਰਤੀ ਨਹੀਂ ਆਉਂਦੀ। ਤਾਂ ਤੁਹਾਡੇ ਹਰ ਮਸਲੇ ਦਾ ਹੱਲ, ਹਰ ਉਹ ਮਸਲਾ ਜਿਹੜਾ ਤੁਹਾਡੀ ਖੂਬਸੂਰਤੀ ਦੇ ਵਿੱਚ ਰੁਕਾਵਟ ਹੈ, ਕਿਸਨ ਤੁਹਾਨੂੰ ਪ੍ਰੋਡਕਟ ਪ੍ਰੋਵਾਈਡ ਕਰੇ ਸੀ ਤਾਂ ਜਨਾਬ ਇਸਤੇਮਾਲ ਕਰੇ ਸੋ ਸਾਰੇ ਪ੍ਰੋਡਕਟ ਡਿਫਰੈਂਟ ਕਿਸਮ ਦੇ ਪ੍ਰੋਡਕਟ ਤੁਹਾਡੇ ਕੋਲ ਮੌਜੂਦ ਹਨ, ਮੈਸੇਜਸ ਵੀ ਤੁਹਾਡੇ ਸਾਰੇ ਕੋਲ ਆਉਣੇ ਪੈਣ, ਸਾਰੇ ਨੰਬਰ 0384-9636-3368। ਸਲਾਮ ਖਲੀਲ ਭਾਈ, ਜੁਮਾ ਕੇ ਦਿਨ ਸਭ ਕੋ ਮੁਬਾਰਕ ਹੋ, ਆਮੇ ਰਵਾਨ ਪਾਕਿਸਤਾਨੀ ਹੈ ਜੀ, ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ, ਥੈਂਕ ਯੂ ਸੋ ਵੈਰੀ ਮਚ ਜੀ। ਇੱਕ ਹੋਰ ਮੈਸੇਜ, ਅਸਲਾਮ ਅਲੈਕੁਮ ਸਰ, ਕੈਸੇ ਹੋ, ਆਈ ਐਮ ਸਲਮਾਨ ਖਾਨ ਫਰਾਮ ਹਿੰਮਤ, ਸ਼ੋ ਅੱਛਾ ਹੈ ਰੋਜ਼ਾਨਾ ਕੀ ਤਰ੍ਹਾਂ, ਔਰ ਕਹਤੇ ਹਮ ਉਬਦਾਸੀਓ ਕੇ ਭਵਰ ਮੇ ਫਸੇ ਹੋਏ ਨਾ ਦੀਦਾ, ਅਗਰ ਤਕੱਲਮ ਕਰੇ ਤੋ ਲਹੂ ਥੁਕਤੇ ਹੈ। ਅਸਲਾਮ ਅਲੈਕੁਮ ਖਲੀਲ ਭਾਈ, ਆਪ ਕੈਸੇ ਹੈ, ਤਾਕਤ ਪਲੱਸ ਪਹਾੜਪੁਰ ਮੇ ਕੌਨ ਸੀ ਦੁਕਾਨ ਪਰ ਮਿਲਤਾ ਹੈ? ਸ਼ਹਿਜ਼ਾਦੀ ਗੁਲ ਹੈ ਹਮਾਰੇ ਸਾਥ ਜਨਾਬ, ਪਹਾੜਪੁਰ ਮੇ ਕਹਾਂ ਪਰ ਮਿਲਤਾ ਹੈ, ਕਹਾਂ ਪਰ ਪਹਾੜਪੁਰ ਮੇ ਤਾਕਤ ਪਲੱਸ ਨਹੀਂ ਮਿਲਤਾ ਹੈ, ਮੁਝੇ ਯੇ ਬਤਾਓ।

0: فطرتی اجزاء سے وزن گھٹا سکتے ہیں آپ طاقت سوری ویٹ کم پیٹ کم کو استعمال کر کے اور وزن بڑھانے کے لیے آپ طاقت پلس کا استعمال کریں. ایرم شہزادی ہے یا کون سی شہزادی تھی؟ پہاڑ پور میں ہر جگہ آپ کو ملے گا. پہاڑ پور میں اویس ٹریڈر ہیں جناب راحت کی ایجنسی کے سامنے, انہوں نے سیل لگائی ہوئی ہے 450 روپے کا آپ کو دے رہے ہیں, آپ وہاں سے حاصل کر سکتے ہیں. اس کے علاوہ نوید کاسمیٹک سٹور ہے, زیشان جنرل سٹور ہے, جتنی بڑی دکانیں پہاڑ پور میں ہر جگہ آپ کو ملے گا. خان زمان جنجوا حافظ آباد سے, آج کا دن آپ سب کو مبارک ہو. شبیر اور شبرا استاد کو اسپیشل سلام. اہو ملک شاہجہان اترا تمام سامعین کو سلام. آج جمعہ المبارک ہے, آج بعد نماز اثر 80 مرتبہ درود پاک پڑھنے سے 80 سال کے گناہ معاف ہوتے ہیں. جی بالکل برکتوں والا دن ہے. نومی مجبور ہمارے ساتھ ہیں جناب, کہاں سے موجود ہیں؟ نومی مجبور ڈیر اسمیل خان سے موجود ہیں, اور آتے ہی جو میں نے آپ کو باتیں بولی ہیں, کون سی بول رہا تھا میں نے کہا یار مجھے پڑھانے کا بڑا شوق ہے تو آپ لوگوں کو پڑھاتا ہوں, تو یہ پھر کہنے لگے کہ ہمیں آپ کی باتیں جو ہوتی ہیں نا وہ اچھی لگتی ہیں. آپ کی باتیں میں بہت شوق سے سنتا ہوں, اور ہم آپ سے میں نے بہت کچھ سیکھا ہے. خلیل بھائی موسٹ ویلکم جی, اگر آپ نے سیکھا ہے نومی مجبور بہت شکریہ. اور نومی کہتا ہے کہ میرا قد 5 فٹ 3 انچ ہے, میرا وزن 53 کلو ہے. اس کے بارے میں کچھ بتا دیں میری صحت کے بارے میں, تمہاری صحت جو ہے, ہم نے شادی شدہ ہو ماشاء اللہ, ایک بچہ ہے تمہارا, تمہاری زندگی میں مزید جو ہے برکت ڈالے. اور ان کے ہے جناب 5 فٹ 3 انچ, تو ان کا وزن جو ہے نا وہ قد کے حوالے سے کم ہے, ٹھیک ہے. ان کا وزن ہے 53 کلو, لیکن ان کا وزن صحت مند ہونے کے لیے جن ان کو کم از کم 8 سے 10 کلو ان کا وزن زیادہ ہونا چاہیے. کم از کم ان کا جو قد کے حساب سے وزن ہے نا وہ کم ہے, تقریباً 8 سے 10 کلو وزن نومی مجبور آپ کا, آپ کی قد کے حوالے سے وزن کم ہے, اور آپ دیکھنے میں بھی بہت ہی ویک ہیں, کمزور ہیں. اور ہم دیکھ رہے ہوتے ہیں یہ 10 کلو اگر وزن طاقت پلس کے ذریعے آپ کے جسم کے اوپر آ جائے تو آپ کی جو اٹریکشن ہوگی نومی مجبور وہ اور ہوگی, شخصیت کے اندر جو روب ہوگا. ہاں جناب, یہ کمزور بندے کا کوئی روب نہیں ہوتا, اس کو تیلی پہلوان کہتے ہیں. اچھا جی, ٹانگ کے اندر ہمارے پروڈکٹ بہت ساری جگہوں پر موجود ہیں, آپ لوگوں کے میسیجز بھی ہیں, ان میسیجز کو پروگرام کا حصہ بھی پہنائیں گے. کالز میں نے آپ کی روکی ہوئی ہیں ابھی, ٹھیک ہے جناب, تاکہ کچھ اور باتیں کر لیں. ٹانگ کے اندر ایک تو ہمارا سیل پوائنٹ ہے جناب صدر مارکیٹ, جو رمضان مارکیٹ ہے وہاں پر منصور جنرل سٹور ہے, ٹھیک ہے جناب. اس کے علاوہ وحید جنرل سٹور ہے البدر مارکیٹ, ٹھیک ہے جناب, وحید جنرل سٹور اپوزٹ البدر مارکیٹ, یہاں پر جائیں گے بدر مارکیٹ کے بالکل سامنے ہے وحید جنرل سٹور, صافی بھائی ہوتے ہیں یہاں پر, آپ ان سے کیسن کے پروڈکٹ کے بارے میں پتا کریں. مدینہ جنرل سٹور ہے, یہ صدر پلازا کے بیسمنٹ میں ہے, جہاں پر منصور جنرل سٹور ہے نا, حاجی زربت خان جہاں پر بیٹھے ہوئے ہیں انہیں کی بیسمنٹ میں جو ہے, اگر میں بھول نہیں رہا, نہیں سوری, نہیں وہ صدام پلازا, یہ اور ہے, یہ اس کے سامنے میرے خیال میں مدینہ جنرل سٹور صدر پلازا مارکیٹ کے اندر, ٹھیک ہے جناب. اس کے بعد فہیم جنرل سٹور ہے, فہیم جنرل سٹور البدر مارکیٹ ٹانگ کے اندر جناب. اس کے علاوہ غلام جان جنرل سٹور, غلام جان جنرل سٹور, غلام جان جنرل سٹور, ٹھیک ہے جناب, یہ ٹریفک چوک ٹانگ کے بالکل نزدیک ہیں, یوسف بھائی ہوتے ہیں یہاں پر, تو آپ ان سے رابطہ کر سکتے ہیں. یہ میں نے آپ کو ٹانگ کے دکانوں کے نام بتائے ہیں, وحید جنرل سٹور البدر مارکیٹ کے سامنے ہے, مدینہ مارکیٹ صدر بازار کی صدر پلازا کے بیسمنٹ میں ہے, فہیم بھائی ہوتے ہیں یہاں پر, فہیم جنرل سٹور ہے البدر مارکیٹ کے اندر, اور غلام جام جنرل سٹور ہے ٹریفک چوک کے بالکل سامنے ہے. اس کے علاوہ نسیم جنرل سٹور ہے, نسیم کے ساتھ ساتھ جو اس کے علاوہ سٹی ہے, ایان ہے, ٹھیک ہے جناب, اس کے علاوہ فیصل گفٹ سینٹر, یہ ساری دکانیں ہیں, آپ یہاں پر ہمارے کیسن کے سارے پروڈکٹ حاصل کر سکتے ہیں. ظفر آباد کے اندر حاجی زری اینڈ جنرل سٹور, آپ وہاں پر ہمارے پروڈکٹ حاصل کر سکتے ہیں. اس کے علاوہ نیو بنو چنگی کے اوپر جو ہے کراچی کاسمیٹک ہے شکیل بھائی ان کے پاس, اور اس کے ساتھ ساتھ جو ہے آڈر روڈ کے اوپر रहमान आशियाना बेकरी है और खान कॉस्मेटिक है जनाब, आड़ा रोड के ऊपर खान कॉस्मेटिक्स, आप वहाँ पर हासिल कर सकते हैं प्रोडक्ट। यूसुफ चौक के ऊपर जनाब, डेर इस्माइल खान के लोगों को बता रहा हूँ, यूसुफ चौक के ऊपर जो है ये ताकत प्लस आपको मजार वाली गली में उमर जन स्टोर के पास मिलेगा, जायद शॉपिंग सेंटर के ऊपर भी, वसीम जन स्टोर के ऊपर भी, इसके अलावा पहाड़पुर में हैदर मेडिकल स्टोर, रंगपुर अड्डा के ऊपर, डोहतर अड्डा के ऊपर, शेरवाली, नईम कुंडी, इन दोनों के पास ताकत प्लस मिलेगा। और पहाड़पुर के अंदर सारा पहाड़पुर भरा हुआ है, डेर इस्माइल खान के अंदर कैश एंड कैरी के ऊपर भी आपको मिलेगा। इसके अलावा केसन शॉप है हमारी अकबर प्लाजा के बैक साइड के ऊपर, आप वहां पर भी हमारे प्रोडक्ट हासिल कर सकते हैं। मैसेजेस आपके, सलाम डियर खलील अवान साहब, सलाम टू ऑल लिसनर्स, मैं आपकी इन दोनों प्रोडक्ट्स की तस्दीक करता हूं। अच्छा जी, तस्दीक करता हूं मैं आपके दोनों प्रोडक्ट की तस्दीक करता हूं, हमने इनको अपने घर वालों और बहुत करीबी रिश्तेदारों पर आजमाया, बहुत जबरदस्त रिजल्ट मिले, मैं अगले हफ्ते मजीद परचेज करने आऊंगा इंशाल्लाह। आपका तमाम प्रोडक्ट बेमिसाल है और रिजल्ट देने वाले हैं। शबीर शबरा उस्ताद एमबी साहब, अच्छा एमबी साहब उम्रे पर चले गए हैं भाई, अल्लाह ताला हमें भी कोई ऐसे ही अचानक से बुलावा लेके आया, उनका भी अचानक से बुलावा आया, और जनाब आनंद फानन माशाल्लाह वो आज उम्रा भी अदा कर चुके होंगे माशाल्लाह, जुमा का उनको पहला उम्रा भी मिल गया होगा, और क्योंकि रात उनकी फ्लाइट थी 10 बजे, मेरी आखिरी बात उनसे हुई थी एमबी साहब से अचानक, तो वो जा रहे थे माशाल्लाह आपका। अच्छे जी, और शाहजहां शेराज भाई, राजा गफूर साहब असलाम, नजर हसन कच्ची काटगार से, राजा ये नजर हसन है जनाब, और गारंटी दे रहे हैं कि केसन के दोनों प्रोडक्ट वेट कम पेट कम, जो की वजन को कम करने के लिए है, पेट को कम करने के लिए है, और ताकत प्लस जो आपके जिस्म के अंदर ताकत भरने वाली चीज है। आप यकीन कीजिए आपने अपनी सेहत को बनाने के लिए बहुत दूध का इस्तेमाल किया होगा, बहुत फ्रूट्स का आपने इस्तेमाल किया होगा, खुश्क फल भी आपने खाए होंगे, आपने ताजा फ्रूट भी खाया होगा, आपने शेक्स भी बनाए होंगे, लेकिन एक दफा ताकत का ये खजाना ताकत प्लस आप इस्तेमाल करके देखिए, 100% गारंटी है हमारी कि ये 100% नेचुरल है, 100% ये कुदरती है, और कुदरती अज़ा चाहे वो जड़ी बूटियां हैं, सबसे पहले आपके निजाम हाजमा को ठीक करेगा, आपकी भूख के सर्कल को बढ़ाएगा, आपको रूटीन से ज्यादा भूख लगना शुरू हो जाएगी, जिस्म के अंदर जाते ही आपके जिस्म की थकावट कमजोरी नकाहत को बिल्कुल एकदम से खत्म कर देगा, और जैसे आपको इस्तेमाल करते जाएंगे तवानाई भरपूर किस्म की तवानाई आपको जिस्म के अंदर महसूस होगी, चाहे आप बुजुर्ग हैं या स्कूल गोइंग कॉलेज गोइंग स्टूडेंट हैं या फिर मदरसे में पढ़ते हैं जहां पर पढ़ाई का बहुत ज्यादा आपके ऊपर बोझ है। मैं वालदैन को बोलूंगा, वालदैन से मैं ये कहूंगा, एक यहां पर मदरसा है बच्चियों का ये फतेह मोड़ की तरफ, अल्हम्दुलिल्लाह वहां पर बहुत ज्यादा हमारे किसन के प्रोडक्ट जाते हैं उनके पास, बहुत ज्यादा एतमाद है उनका, और दर्जनों की सूरत में साबुन और ये चीजें, तो इस दफा मैं खुद उनसे मिला हूँ वहां के जो मोहतमिम थे, और उनको गाइड करने के लिए मैं गया हुआ था स्पेशल, और उनको सैंपल भी मैंने दिए हैं, मैंने कहा आप इसको इस्तेमाल करें, आपके पास 400-500 बच्ची पढ़ने के लिए आती है, आलमा है, कोर्स करती है, उनमें बहुत ज्यादा जो है तकरीबन ऐसी होंगी जो जिस्मानी कमजोरी के साथ उनको जहनी कमजोरी भी होती है, तो उनको ये रिकमेंड करें और उनको दें और आप उनको देखेंगे, तो ऐसे तमाम जिनके ऊपर स्टडी का बहुत ज्यादा बर्डन होता है, वो पेरेंट्स अपने बच्चों को इसका इस्तेमाल जरूर करवाएं, केसन ताकत प्लस का इस्तेमाल जरूर कराएं, आप एक दफा इसको ट्राई तो करें, इसको सिर्फ आजमाएं, 500 रुपए की ये चीज है, ठीक है जना, और आपको यकीनी तौर पर फायदा पहुंचाएगी, यकीनी तौर पर। यहाँ पर लोग लेके जाते हैं, जैसे उस दिन गिरसल से अल फारूकी जनरल स्टोर से जो है खादिम फारूकी कह रहे थे कि भाई मैंने 2 रात इसको इस्तेमाल किया और मुझे समझ आ गई है कि भाई मेरे दिन और रात बदल गए हैं, क्या एनर्जी जिस्म में आ गई है, वो सुस्ती काहली सारी सब कुछ खत्म हो गया है। तो जनाब केसन की जहां पर दूसरे प्रोडक्ट आप इस्तेमाल कर रहे हैं,
1: It's 5 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhun Rang Aman.
2: Your music, your request.
3: This is Radio Station.
4: Radio Aman.
1: Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.

0: वेलकम बैक जी, वेलकम बैक। गाना तो सब बिल्कुल मुकम्मल सुन चुका है ताहिर शाकिर दी फरमाइश थे। जीरो 917-5111488। अस्सलाम वालेकुम जी।
1: वालेकुम
0: सलाम जनाब, खैरियत से? अलहमदुल्ला सही, खैरियत है, ठीक ठाक ही वे। कौन सा वे केर जात हुई वे? जी जी, पहले अपना सुनो जी, ना दसे सो। रोशन जमीर भीरा को वेलकम आखसू, गालिबन तुसा अटल तू पहली दफा कॉल कीती मेरे प्रोग्राम विच। अच्छा, किवें लगदा पिया सरा की प्रोग्राम वास्ते लोग? अच्छा, तुसा कहंदे गइबत कीती है कदा? अच्छा, जो कीती ने जता वात अल्लाह कोल माफी मांगी नो।
1: इंसान गलती दा पुतला है, ठीक है, अल्लाह ताला माफ करे।
0: जी जी बिल्कुल,
1: गइबत अल्लाह फरमाए अल गइबत अशद मिन अज़्ज़िना।
0: सुभान अल्लाह सुभान अल्लाह।
1: गइबत मेरे उस्ताद जन लरन के गइबत ये बुरी जिना का बुरी है।
0: अल्लाह माफ करे, अल्लाह माफ करे।
1: जी जी जी,
0: बड़ो खूबसूरत हदीस सुनी, हदीस है गालिबन तुसा हदीस शरीफ सुनी है कुरानी आयात आई? बिल्कुल बिल्कुल, अल्लाह पाक हर मुसलमान को महफूज रखे जी। बस जरा जरा मेरा भरा या भेण सुनता पी, अक्सर गालियां जरे औरतों के बहुत ज्यादा आंदियां। अच्छा, एक आज है ना मेरी, तू मेरी भेण है, मैं तो कोई गाल दसेनी है लेकिन तू बई को ना दसे, तो ओला दस्ती डायरेक्ट जरे गवांडियां दे घर रहंदी है ना, तो फौरन पूछेंदी है। बड़ी मेहरबानी, बड़ी मेहरबानी। केरा नाम रसने बिरा? रोशन जमीर।
1: रोशन जमीर अटल शरीफ।
0: अटल शरीफ, तो खूबसूरत पैगाम दा, तो खूबसूरत हदीस सुनावण दा, मैं को उम्मीद है कि मेरे दोस्त, मेरे भिरा, मेरी भेणिया, मेरी मामा अगर प्रोग्राम सुन दे पैन तो इस हदीस जो जरे अमल जरूर करे सन। बड़ी मेहरबानी जी, बड़ी मेहरबानी, बड़ी मेहरबानी, बहुत बहुत शुक्रिया सही। असारे नाल हन अटल शरीफ तू रोशन जमीर बिरा बहुत सूरी गाल कीती ने, ते अस्सलाम वालेकुम।
2: वालेकुम सलाम
0: जी बिरा, अल्हम्दुलिल्लाह। कौन साहब सारे नाल? घर शबाज अल को वेलकम थी गया सारा को सही।
2: इमरान
0: इमरान बिरा किवें हाल, खैरियत है, ठीक ठाक ही वे? अल्हम्दुलिल्लाह सही। अच्छा, जरा टॉपिक रखी बैठे इन ते कोई गुफ्तगू करे सो?
2: टॉपिक तो बहुत मजार है जो।
0: बड़ी मेहरबानी सही, तुम्हारी मोहब्बत है।
2: अल्लाह मजार इस तक हो तो जरे क्या ये दस्ते ना ये दिस सुना है ने। इस तक तो पता लग गया।
0: जी जी,
2: अमल करें चाह वह ढंग हो सी इन्हें।
0: बेशक सही, बेशक। असल गाल अमल आ लिएगा, कोई अमल करे चाह तब बहुत फायदा बन वे सी,
2: बहुत ढंग हो सी, बहुत फायदा बन वे सी। अमल करे साला है अमल। खाली सुन दने के बात सुने।
0: हाँ, एक कान कुल सुने तो बैकुल टपावे,
2: बैकुल टपावे। बस अल्लाह ताला तौफीक दे।
0: आमीन आमीन आमीन। बड़ी मेहरबानी कह यार दोस्त को दुआ सलाम।
2: फरमाइश है कि तो सुनाओ चाह।
0: कहन दी आवाज चे?
2: हाँ,
0: कहन दी आवाज चे?
2: कहन दी आवाज चे सुना चाह।
0: केरा गाना होवे?
2: केरा गाना तेरा दिल का पसंद है वाता, सादा भी पसंद है किन तो हर गाने मजे।
0: तू सा दसे था तवाद?
2: अच्छा
0: जी,
2: जानी जानी ना मैं को तेरी ये कार छोड़े मैं तो ताको मर्जी दे छोड़िए।
0: हाँ,
2: अच्छा
0: चल डेंग, मैं कोई छीने तो मजदार गावन गुले ना करे बेरे को शो थी, मैं बिराकू जरूर सुन वैसा।
2: मेहरबानी।
0: ٹھیک ہے جی, بڑی مہربانی, بڑی مہربانی, بہت بہت شکریہ. زیرو 963-5111488 آخری کال چاہ سکتا تو پروگرام نگڑ جی بالکل ختم پہ تھی نہ گرش آباد دوستان کی فرمائش بھی پوری کرنی ہے. احمد نواز چھین کی آواز 963-5111488 آخری کال کا انتظار تے آخری کال سارے نال. السلام علیکم.
3: وعلیکم جوشی ویرا.
0: وعلیکم السلام. محمد علی خان
3: جی. جی جی
0: ہاں. محمد علی بلوچ صاحب اپنے سار کا نام دسے سارے سننے والا کو.
3: میرا شہر دینا ہے گرا بڈھا.
0: گرا بڈھا تو محمد علی.
3: محمد علی بلوچ.
0: کی حال ہے؟ خیریت ہے؟ ٹھیک ٹھاک
3: الحمد للہ. تو سنا سکھی طبیعت صحت
0: الحمد للہ. کٹی خیل یار دا حال ہے؟
3: کٹی خیل ماشاء اللہ چنگا ہوتا ہے.
0: اچھا اچھا سیٹ ہے؟
3: ہاں بالکل سیٹ ہے نا. مزے کرے دا بس اس ٹائم کرکٹ دا ٹائم جو نکتا ہوندا ہے کرکٹ تو
0: با خالی کرکٹ کھیل دیکھ کے سو بعد موبائل تو کھویندا ہے کدا کدا.
3: نہیں نہیں ایسا کچھ نہیں کھوایا.
0: ہاں
3: اسٹیشن والا کو کھویندا ہے.
0: اچھا تا کو کھوے سی انشاءاللہ اگر پروگرام ہن سندا پیا اے
3: نظمان سارے تے بیا کے
0: او کو اکو تے صرف جوشی دے خیال رکھا کر کر
3: رضا صاحب تے او بیا بندیوان ہے تو اے ان کے سارے ایک گروپ ہے.
0: او کو جوشی صاحب دا خیال رکھا کر کر
3: کڑا نہیں
0: جی ہاں
3: بیٹن ہو نہ رے مرو تے.
0: اچھا وہ کو آگ جو جوش شبد کا نگر خیال رکھا کر
3: سارا خیال کتا رکھے. اچھا جی خیر ہے
0: شکر ہے. ٹائم بھی بہت گھٹے تھے پروگرام کا ٹاپک.
3: جیڑا آواز سن دے انہاں کو سارے کو دعا سلام.
0: بڑی مہربانی جی, بڑی مہربانی.
3: اللہ دے کی تائی میں گانا موقع ملے تے ٹھیک ہے کہ نہیں بات چینے جو بات سارے چینے دے نال لیا کرو.
0: ضرور جی ضرور. بڑی مہربانی.
3: خدا حافظ.
0: اوکے جی اوکے. بڑی مہربانی. سارے پروگرام دے آخری کالر ہم سائیں ہن کال نہ کرے سو کیونکہ میں نہ چاہ سکساں. سارے پروگرام دا ٹائم جے رہے ہولے ہولے ختم تھی ون تے ہے سائیں.